0: یقینی فراہمی کو مستحکم بنانے پر بھی کام کر رہی ہے. اس کے علاوہ ذخیرہ اندوزی کی روک تھام کے لیے بھی اقدامات کیے جا رہے ہیں. صحت اور خاندانی بہبود کی وزارت نے خاندانی صحت کا چھٹا قومی جائزہ جاری کیا ہے جس میں اعداد و شمار سے ماں اور بچے کی صحت، تغذیے اور مالی تحفظ کے میدان میں بھارت کی خاطر خواہ ترقی کا پتہ چلتا ہے. یہ جائزہ کل جاری کیا گیا جس سے یہ بات خاص طور پر پتہ چلی ہے کہ اداروں میں کی گئی زچگی میں جو پہلے 88.6% تھی اضافہ ہو کر 90.6% ہو گئی ہے. ایک تفصیلی رپورٹ.
1: اعداد و شمار سے پتہ چلا ہے کہ 95.9% حاملہ خواتین کو زچگی کے بعد کی نگہداشت ملتی ہے، جبکہ ماؤں کو پہلی سہ ماہی میں ملنے والی زچگی کے بعد کی نگہداشت میں بھی اضافہ ہوا ہے. پہلے یہ 70% تھی، جبکہ اب یہ 76.2% ہو گئی ہے. جائزے میں کہا گیا ہے کہ بھارت میں خواتین کے حاملہ ہونے کی مجموعی شرح TFR 2% برقرار ہے، اور بچوں کی ٹیکہ کاری سے خاندانی منصوبہ بندی کے قومی پروگراموں کے اثرات کی اہمیت ظاہر ہوتی ہے، جس میں مشن پریوار وکاس بھی شامل ہے. جائزے میں خواتین کی ڈیجیٹل شمولیت اور مالی تفویض اختیارات کے میدان میں لگاتار پیش رفت بھی ظاہر کی گئی ہے. یہ بھی کہا گیا ہے کہ جن خواتین نے کبھی نہ کبھی انٹرنیٹ استعمال کیا ہے ان کی تعداد تقریباً 2 گنا ہو گئی ہے. پہلے یہ 33.3% تھی، جبکہ اب یہ تعداد 64.3% ہو گئی ہے. سروے میں بتایا گیا ہے کہ آیوشمان بھارت، PMJAY اور حفظان صحت کے توسیع شدہ اقدامات سے حفظان صحت میں سب کے لیے پیسے کی یقینی فراہمی کا استحکام پیدا ہوا ہے. وزارت نے بتایا کہ اس دریافت سے ترقیاتی مقاصد حاصل کرنے کی راہ میں بھارت لگاتار ترقی کر رہا ہے. سواتی رکھیجا کی رپورٹ کے ساتھ خبرنامے کے لیے میں مجیب اختر.
0: میانمار کے صدر مین ہانگ ہیانگ بھارت کے 5 روزہ دورے پر آج صبح بہار کے بودھ گیا پہنچیں گے. ان کے ہمراہ ایک اعلی سطح کا وفد بھی ہوگا جو بہت سے کابینہ وزیروں، سینئر افسروں اور سرکردہ تاجروں پر مشتمل ہوگا. صدر مین کا ان کی موجودہ حیثیت سے بھارت کا یہ پہلا دورہ ہے. پیش ہے ایک رپورٹ.
1: میانمار کے صدر یو مین آنگ ہیانگ بودھ گیا میں مہاتما بودھی مندر اور سجاتا مندر میں پوجا ارچنا کریں گے. آج بعد میں وہ نئی دلی پہنچیں گے، یہاں وزیر خارجہ ڈاکٹر اجے شنکر سے ملاقات کریں گے. امید ہے کہ کل وہ میانمار بھارت تجارتی فورم میں شرکت کریں گے. پیر کو وزیراعظم نریندر مودی کے ساتھ دونوں ملکوں کے درمیان تاریخی اور تہذیبی رشتوں کو مزید مستحکم بنانے پر تبادلہ خیال کریں گے. نئی دلی میں نامہ‌نگاروں سے بات کرتے ہوئے وزارت خارجہ کے ترجمان رنجیت جیسوال نے کہا کہ ان سبھی معاملات پر جو میانمار اور بھارت کے درمیان بہت سے پہلوؤں پر مبنی تعلقات کا حصہ ہے، دونوں رہنماؤں کے درمیان ملاقات کے دوران تبادلہ خیال کیا جائے گا.
2: میانمار کے راشٹرپتی پردھان منتری سے ملاقات کریں گے. اس دوران دونوں نیتا ان سمبندھوں کو اور مضبوط کرنے کے بارے میں چرچا کریں گے. اس یاترا کا ایک ویاپارک پہلو بھی ہے جس میں دونوں دیشوں کے بیچ آرتھک سمبندھوں کو مضبوط کرنے کے بارے میں وچار ومرش کیا جائے گا. یہ ایک آدھکارک یاترا ہے.
1: دورے کے حصے کے طور پر میانمار کے صدر 2 جون کو ممبئی جائیں گے، جس کا مقصد تاجروں اور صنعتکاروں سے بات چیت کرنا اور موقعوں کا دورہ کرنا ہے. ہمارے نامنگار نے بتایا کہ میانمار بھارت کی پڑوسی مقدم مشرق پر خصوصی توجہ اور مہاساگر پالیسیوں کا قائل ہے. میانمار کے صدر کے بھارت کے سرکاری دورے سے امید ہے دونوں ملکوں کے درمیان کثیر جہتی تعلقات میں مزید استحکام اور گہرائی پیدا ہوگی. سپرنا سیکیا کی رپورٹ کے ساتھ خبرنامے کے لیے میں مجیب اختر.
0: کرناٹک کے سبکدوش ہو رہے وزیر اعلی سدھا رمیا نے نیا رہنما منتخب کرنے کے لیے آج سہ پہر 4 بجے کانگریس قانون ساز پارٹی کی میٹنگ طلب کی ہے. اس دوران ڈی کے شیو کمار وزیر اعلی سدھا رمیا کی جگہ لینے کی دوڑ میں سب سے آگے ہیں. گورنر تھاور چند گہلوت نے جناب سدھا رمیا کا استعفی قبول کر لیا ہے اور نئے رہنما کے چنے جانے تک ان سے نگراں وزیر اعلی کے طور پر فرائض انجام دینے کو کہا ہے. اس دوران کانگریس کے سبھی 136 اراکین اسمبلی کو قانون ساز پارٹی میٹنگ میں شریک ہونے سے متعلق سرکولر جاری کیا گیا ہے. پنجاب مقامی بلدیاتی انتخابات میں برسر اقتدار عام آدمی پارٹی نے 1977 میں سے 958 وارڈز میں جیت درج کی ہے. ریاست کی 8 میونسپل کارپوریشنوں، 75 میونسپل کونسلوں اور 19 نگر پنچایتوں میں یہ انتخابات ہوئے تھے. کانگریس نے 397، شرومنی اکالی دل نے 192 اور بی جے پی نے 172 وارڈز میں کامیابی حاصل کی ہے. بی ایس پی محض 7 وارڈز میں ہی کامیابی حاصل کر سکی. دلچسپ بات یہ ہے کہ آزاد امیدوار 201 51 वार्ड्स में जीत के साथ तीसरे नंबर पर हैं। 26 मई को पंजाब के शहरी मुकामी बल्दियाती इदारों में हुए इंतखाबात में कुल 7,554 उम्मीदवारों ने हिस्सा लिया था। ये खबरनामा आकाशवाणी से नशर किया जा रहा है। रियासत गोवा आज अपना यौम तासीस मना रही है। आज ही के दिन साल 1987 में गोवा को मुकम्मल रियासत का दर्जा दिया गया था और इस तरह यह भारतीय यूनियन की 25वीं रियासत बन गई थी। नायब सदर सीपी राधाकृष्णन पणजी की कला अकादमी में गोवा यौम तासीस तकरीबात में शिरकत करेंगे। ये मौका गोवा की आजादी से लेकर इंसानी तरक्की और म्यारे जिंदगी के मामले में भारत की सरकर्दा रियासत बनने तक के गोवा के सफर की अक्कासी करता है। मजीद तफसील हमारे नामानिगार से।
3: गोवा की यौम तासीस तकरीबात के दौरान आज रियासत की गुज़श्ता चार दहाई के दौरान जो तब्दीली हुई है उसे नुमाया किया जाएगा। 1961 में पुर्तगाली तसल्लुत से आजादी हासिल करने के बाद गोवा दमन और दीव के साथ मरकज के जेर इंतजाम इलाका बन गया था। 1967 में फैसला कुन लम्हा तब आया जब गोवा के लोगों ने गोवा की मुनफरिद शनाख्त को बरकरार रखने के लिए तारीखी ओपिनियन पोल में हिस्सा लिया। साल 1987 में कोंकणी जबान को सरकारी जबान का दर्जा मिलने से गोवा के रियासत बनने की राह हमवार हुई और उसी साल 30 मई को गोवा भारत की 25वीं रियासत बन गई। गोवा की यौम तासीस तकरीबात के दौरान नायब सदर सीपी राधाकृष्णन आज सीएसआईआर नेशनल इंस्टीट्यूट ऑफ ओशियनोग्राफी का दौरा करेंगे जहां वो तहकीक और टेक्नोलॉजी से मुतालिक नुमाइशी अशिया का मुशाहिदा करेंगे और साइंसदानों से बातचीत करेंगे। इस दौरान नायब सदर सीएसआईआर एनआईओ कॉफी टेबल बुक का इजरा भी करेंगे। पणजी से महेश चोपड़े की रिपोर्ट के साथ खबरनामे के लिए मैं असलम बेग।
0: इस दौरान मरकजी वजीर दाखिला अमित शाह ने गोवा के यौम तासीस के मौके पर रियासत के अवाम को मुबारकबाद पेश की है। जनाब शाह ने कहा कि गोवा सकाफत और विरासत का अजीमुशान इम्तिजाज है जो दुनिया के सामने गर्मजोशी से भरपूर भारतीय जियाफत का चेहरा पेश करता है। जनाब शाह ने कहा कि रियासत गोवा मुल्क की तरक्की और फख्र के मामले में अपना तआवुन जारी रखेगी। मरकजी वजीर दाखिला अमित शाह ने कहा है कि हुकूमत उभरते हुए सिक्योरिटी चैलेंजों से ज्यादा मौसर तरीके से निमटने के लिए सरहदी मुहाफिज फोर्स बीएसएफ को इजाफी जिम्मेदारियां देने पर गौर कर रही है। जनाब शाह ने कल गुजरात के भुज में बीएसएफ एहलकारों से बातचीत के दौरान ये बात कही। इस दौरान जनाब शाह ने भारत पाकिस्तान सरहद पर स्ट्रेटेजिक एतबार से अहम दो नई सरहदी चौकियों का इफ्तिताह किया। जनाब शाह ने मजीद कहा कि बीएसएफ के कयाम के 60वें साल के मौके पर सरहदी हिफाजत के बीएसएफ के नजरिए को मुकम्मल तौर पर तब्दील करने का फैसला किया गया है। जनाब शाह ने महज सरहदी सलामती के रिवायती नुक्ते नजर को इलाकाई सलामती के नए नुक्ते नजर से बदलने के मकसद से क्वाड्रेंगुलर सिक्योरिटी ग्रिड के कयाम को मुतारिफ कराने का ऐलान किया है। भारत के महकमे मौसमियात ने आज मगरबी उत्तर प्रदेश बिहार ओडिशा तमिलनाडु पुडुचेरी कराईकल और अंडमान निकोबार जजायर में मूसलाधार बारिश की पेशगोई की है। आईएमडी ने हरियाणा पंजाब दिल्ली राजस्थान विदर्भ और चंडीगढ़ में झालाबारी के साथ आंधी तूफान की पेशगोई भी की है। महकमे ने शुमाल मशरकी रियासतों और साहेली कर्नाटक में गरज चमक के साथ आंधी तूफान का इम्कान जाहिर किया है जबकि मगरबी मध्य प्रदेश और तेलंगाना में शदीद गर्मी की लहर बरकरार रहने का इम्कान है। हांगकांग में जारी 20 साल से कम उम्र की एशियन एथलेटिक्स चैंपियनशिप में भारत मुसलसल बेहतरीन कारकर्दगी का मुजाहरा कर रहा है। सोने के 4, चांदी और कांसे के 2-2 तमगे समेत कुल 8 तमगे जीतकर दर्जाबंदी में भारत चीन के बाद दूसरे मुकाम पर पहुंच गया है। कल मुकाबले के दूसरे दिन भारतीय एथलीट्स ने 4 सोने के तमगे समेत 7 तमगे जीते हैं। 19 साल की पूजा सिंह ने खवातीन की 1.3 मीटर की हाई जंप में शानदार कारकर्दगी का मुजाहरा करते हुए सोने का तमगा जीता है। भारत के लिए दीगर 3 सोने के तमगे नितिन गुप्ता अमानत कंबोज और राहुल जाखड़ ने हासिल किए हैं। आईपीएल क्रिकेट में कल रात न्यू चंडीगढ़ में खेले गए सेकेंड क्वालिफायर मैच में गुजरात टाइटंस ने राजस्थान रॉयल्स को 7 विकेट से हरा दिया। इस जीत के साथ अब कल अहमदाबाद में खेले जाने वाले फाइनल मुकाबले में गुजरात टाइटंस और दिफाई चैंपियंस राजस्थान रॉयल्स बेंगलुरु आमने सामने होंगे। राजस्थान रॉयल्स की जानिब से जीत के लिए मुकर्ररा 215 रन के निशाने को गुजरात टाइटंस ने 8 गेंद बाकी रहते हुए 3 विकेट के नुकसान पर 219 रन बनाकर हासिल कर लिया। शुभमन गिल ने सबसे ज्यादा 104 रन बनाए जिन्हें मैच का बेहतरीन खिलाड़ी करार दिया गया। इससे पहले टॉस जीतकर पहले बल्लेबाजी करते हुए राजस्थान रॉयल्स ने मुकर्ररा 20 ओवर्स में 6 विकेट के नुकसान पर 214 रन बनाए थे। वैभव सूर्यवंशी ने सबसे ज्यादा 96 रन बनाए, अलबत्ता वो एक बार फिर सेंचुरी बनाने से चूक गए।